अग्निराग्नि इध्र इन्द्रो ओहविर्धाने अथर्वोपावह्रियमानो विश्वे देवा अज्ञशुषुन्

अग्निराग्निध्र इन्द्रो हविर्धाने अथर्वोपावह्रियमानो विश्वे देवा अज्ञशुषुन्।